जो अभी तक सुस्त था, जिसने अभी तक वक्त की कदर नहीं की, इस मुबारक महीने की कदर नहीं की, तो वो अल्लाह ताला की रहमत से मायूस ना हो। अभी खैर बाकी है, अभी मिस्कुल खिताम बाकी है। चंद दिन और चंद रातें अभी बाकी है, लेकिन इस बाकी वक्त में चार बड़ी इबादत अभी बाकी है जो मिस्कुल खिताम है इस अजीम महीने की। नंबर एक, अभी लैलतुल कद्र का वक्त बाकी है। नंबर दो, ज़कातुल फित्र अभी बाकी है। नंबर तीन, तकबीर, तकबीर मसनून जो है वो अभी बाकी है। नंबर चार, अभी ईद भी बाकी है। आप जरा गौर करें आयात अस्सियाम पर, जब अल्लाह ताला ने इस मुबारक महीने का जिक्र किया है तो अल्फाज देखें, शहर रमजान, रमजान का महीना, ये कैसा महीना है, अल्लज़ी उन्ज़िल फ़ीहि अल-क़ुरआन, जिसमें कुरान मजीद को नाजिल किया गया। क्यों नाजिल किया गया, हुदन लिन्नासी, लोगों के लिए हिदायत के लिए, वो बय्यिनातिन मिनल हुदा वल फुरकान, बय्यिनात है, हिदायत है, फुरकान है, हक और बातिल का, खैर और शर का, अच्छाई और बुराई का, तौहीद और शिर्क, सुन्नत और बिदअत, फरमाबरदारी और नाफरमानी। फमन शहिद मिनकुम अश-शहर फलयसुम, जिसने अपनी जिंदगी में इस महीने को पा लिया, मुकल्लफ है, फलयसुम, अब उस पर फर्ज है कि इस मुबारक महीने का रोजा रखे। ومن كان مريضا او على سفر, جو مكلف تو ہے لیکن طاقت نہیں ہے, استطاعت نہیں ہے, مریض ہے یا مسافر ہے, وہ کیا کرے, فعدت من ایام الاخر, روزہ نہ رکھے, بعد میں قضا کر لے۔ یہ سب کیوں, يريد الله بكم اليسر, اب دیکھیں مسک الختام دیکھیں, يريد الله بكم اليسر, اللہ تعالی آسانی کا ارادہ فرماتا ہے, اللہ تعالی آسانی چاہتا ہے, سختی نہیں۔ ولا يريد بكم العسر, مشکل اور آسانی, مشکل اور سختی نہیں چاہتا۔ ولتكملوا العده, اور جو باقی دن ہے وہ باقی انہیں مکمل کر لو۔ وَلِتُكَبِّرُوا اللَّهَ, اور اللہ تعالیٰ کی تکبیر کرتے رہو۔ کیوں, عَلَى مَا هَدَاكُمْ, اللہ تعالیٰ کی بڑھائی ہے, تکبیر ہے, اللہ تعالیٰ کا ذکر ہے, کیونکہ اسی نے ہدایت دی ہے, اس نے رہنمائی کی ہے, اسی کا حکم ہے, ہم نے تعمیل کرنی ہے, عمل کرنا ہے, سر جھکا کے اتباع کرنی ہے۔ وَلَعَلَّكُمْ تَشْكُرُونَ, تاکہ تم شکر کرنے والے بن جاؤ۔ سبحان اللہ, آسانی ہے, مشکل نہیں ہے۔ رمضان کا پورا مہینہ اگر آپ دیکھیں, واللہ باقی 11 مہینوں سے زیادہ آسان مہینہ ہے, برکتیں ہی برکتیں ہیں۔ جو اللہ تعالی کی رحمت سے دور ہیں, جو نافرمانی میں ڈوبے ہوئے ہیں, جو